اور اپنی مانگے آپ نے رکھیں تو اللہ تبارک و تعالیٰ کی بارگاہ میں رکھیں، پروردگار میں تیرا بندہ ہوں، کسی اور دروازے پر میں جانے والا نہیں۔ یہ لاڈ ہے حضرت ابراہیم کا اللہ کی بارگاہ میں، اور یہ محبت کا طریقہ حضرت ابراہیم نے ہمیں سکھایا ہے۔ اپنے واقعہ پڑھا ہوگا جب حضرت ابراہیم کو نمرود کی تیار کردہ آگ میں پھینکا گیا، تو جب حضرت جبرائیل تشریف لائے اور آپ نے پوچھا میں آپ کی خدمت میں ہوں، آئی ایم ایٹ یور سروس، بتاؤ کیا چاہیے آپ کو، کون سی مدد چاہیے آپ کو، آگ سے نجات چاہیے، اٹھا کر لے جاؤں کہیں دور پر، پروں پر بٹھا لوں اپنے، کیا خدمت چاہیے، کیا مدد چاہیے، تو حضرت ابراہیم نے فرمایا کہ مجھے مدد کی درکار ہے، مدد کی ضرورت ہے، لیکن میرا اللہ میری حاجت کو بہتر جانتا ہے، میرا اللہ میری حاجت کو بہتر جانتا ہے۔ آیت اللہ جوادی آمولی نے تفسیر میں لکھا ہے کہ اے ابراہیم مانگ لیتے مدد، جبرائیل سے کون مدد نہیں مانگتا، جبرائیل فرشتہ مدد کے لیے تیار ہے تو مدد کیوں نہیں مانگتے؟ تو آیت اللہ جواد امولی کہتے ہیں حضرت ابراہیم یہ جبرائیل کو پیغام دے رہے تھے، مجھے آگ میں جانے دو، دنیا مجھے خلیل اللہ کہتی ہے، دنیا مجھے پتہ نہیں نبی کہتی ہے، دنیا مجھے رسول کہتی ہے، مجھے آگ میں جانے دو، امتحان دینے دو کہ حقیقت میں میں خلیل اللہ ہوں کہ نہیں ہوں۔ کتنے ٹائٹلس ہمیں ملتے ہیں، ٹائٹلس برائے ٹائٹل نہیں ہوتے ہیں، ٹائٹل برائے خدمت ہوتے ہیں، ٹائٹل برائے کیپیسٹی کے اعتبار سے جب ٹیسٹ لیا جاتا ہے تو پروف کرنا پڑتا ہے جو ٹائٹل مجھے دیا گیا ہے وہ ٹائٹل صحیح بھی ہے کہ نہیں ہے۔ گویا حضرت ابراہیم کہہ رہے تھے مجھے آگ میں جانے تو دو، ٹیسٹ دینے تو دو، پتہ چلے کہ واقعا میں خلیل اللہ ہوں کہ نہیں ہوں۔ حضرت ابراہیم گئے، اللہ تبارک و تعالیٰ نے آپ کا امتحان لیا، اس امتحان میں کامیاب ہو گئے، آگ کو اللہ تبارک و تعالیٰ نے گلزار میں بدلا، فرشتوں نے کہا حقا کہ آپ اللہ کے دوست ہیں، آپ نے اللہ سے مدد مانگی، اللہ تبارک و تعالیٰ نے آپ کی مدد کی، اور آپ نے پروف کیا امتحانات کے ذریعے سے، ٹیسٹ کے ذریعے سے آپ اللہ کے حقیقی معنی میں دوست ہیں۔ درحقیقت یہی امتحان کا موقع ہوتا ہے کہ بندے کو کامیابی اللہ تبارک و تعالیٰ عطا کرتا ہے، سلیکٹ کر لیتا ہے اس ٹیسٹ کے بعد، امتحان کے بعد اس بندے کو اپنا خلیل اور اپنا دوست اللہ تبارک و تعالیٰ سلیکٹ کر لیتا ہے۔ اور بعض روایتوں میں کیوں حضرت ابراہیم کو خلیل کہا گیا، لإطعامہ الطعام وصلاتہ باللیل والناس نیام، حضرت ابراہیم مشہور ہے تاریخ میں ابو الضیفان کے نام سے، ابو الضیفان یعنی کیا، جو بھی آپ کے شہر میں آپ کے محلے میں مہمان آتا حضرت ابراہیم اسے اپنے گھر انوائٹ کرتے تھے، اپنے بلاتے تھے اب مہمانوں کو اپنے گھر میں، اب گھر کا دسترخوان مہمانوں کے لیے کھلا ہوا تھا، لگا ہوا تھا، انتظار کرتے، حتیٰ بعض روایتوں میں سینکڑوں میل کا سفر حضرت ابراہیم کرتے تاکہ کوئی ایک مہمان مل جائے جو آپ کے ساتھ بیٹھ کر دسترخوان پر کھانا کھا سکے۔ حضرت ابراہیم ابو الضیفان ہے، مشہور ہے تاریخ میں، حتیٰ اللہ تبارک و تعالیٰ نے کسی نبی کی اس مہمان نوازی کا تذکرہ قرآن مجید میں ذکر نہیں کیا، حضرت ابراہیم کا تذکرہ کیا، حضرت ابراہیم مہمان نواز تھے، انتظار کرتے کوئی مہمان آئے، مومن ہو یا کافر، مسلمان ہو یا نہ ہو، حضرت ابراہیم کو مانتا ہو یا نہ مانتا ہو، حضرت ابراہیم انوائٹ کر دیتے دسترخوان پر، اسے بٹھاتے۔ جب فرشتے آئے، جب اینجلز حضرت ابراہیم کے گھر میں انسانوں کی صورت میں حضرت قوم حضرت لوط پر عذاب نازل کرنے کے لیے آئے تھے، لیکن وہ آئے حضرت ابراہیم کے پاس، کیونکہ حضرت ابراہیم اول العزم پیغمبر تھے، بعض کامنٹر کہتے ہیں جو بھی اینجل آتا تھا زمین پر وہ اول العزم پیغمبر سے اجازت لیتا تاکہ دوسرے پیغمبروں کی طرف جا سکے، دوسرے نبیوں کی طرف جا سکے، ان کو جانا تھا حضرت لوط کے قوم کی طرف، حضرت لوط کی طرف جانا تھا، لیکن سینٹرل پوزیشن تو تھی وہ حضرت ابراہیم کی، پہلے حضرت ابراہیم کو انفارم کرنا تھا، اے ابراہیم آپ نے لوط کو تبلیغ کے لیے بھیجا ہے، ہم آپ کو انفارم کرنے کے لیے آئے، سلام کیا حضرت ابراہیم کو، حضرت ابراہیم نے سلام کا جواب دیا، اذ دخلوا علی قالوا سلاما قال سلام، حضرت ابراہیم نے سلام کا جواب دیا، قوم منکرون، حضرت ابراہیم نے اندر ہی اندر سوچا یہ تو چہرے آشنا نہیں لگ رہے ہیں،
इंसानी चेहरे नहीं लग रहे, आशना चेहरे नहीं लग रहे, हो सकता है कुछ और लोग हैं जो ज़मीन पर आए हों, मुझसे बात करना चाहते हों, तो लेकिन मेहमान मेहमान होता है। जब घर आए हज़रत इब्राहिम आहिस्ता से घर के अंदर दाखिल हुए, फरागा इला अहले ही, यहाँ पर बास कॉमेंटेटर ने हज़रत सारा की खिदमतों का भी जिक्र किया है। घर में मेहमान बुला के ले आना विथआउट इन्फॉर्मेशन, आज की दुनिया में कोई मेहमान ले जाए अपनी बीवी को बग़ैर बताए, देखें क्या हंगामा होता है जी। पहले बीवी को आपको आना बताना चाहिए था, फ़ोन करना चाहिए था, उठा के ले आए किसी को भी इस रास्ते से। तो हज़रत सारा की इफ़त, हज़रत सारा की मेहमान नवाजी का हमारे कॉमेंटेटर ने जिक्र किया है। मेहमान आए, एक नहीं दो नहीं कई मेहमान घर में आए, हज़रत इब्राहिम आहिस्ता से अपने घर वाले घर में दाखिल हुए, फरागा इला अहले ही फजा बेजलिन समीन, एक बछड़ा जो आपके घर में आपने पाल रखा था उसको आपने खुद अपने हाथों से ज़िबह किया। बाज़ रिवायतों में हज़रत इब्राहिम मालदार थे, वेल्थी प्रॉफिट थे, आपके पास नौकर और चाकर मौजूद थे, हज़रत इब्राहिम ने कहा नहीं, ये मेहमान मेरा मेहमान है, मैं उसकी खिदमत कर रहा हूँ, मैं उसकी खिदमत कर रहा हूँ। हज़रत इब्राहिम गए और आप ले आए, फ़क़र्रबहु इलैहिम क़ाला अल्ला ताकुलून, ले आए ग़ज़ा दस्तरखान पर, आपने खाने को जोर रखा और कहा मेहमानों से खाओ, खाते क्यों नहीं हो, फरिश्ते आए और खाना खा लें तो फिर अम्मे और फरिश्तों में फ़र्क ही क्या रहेगा, खाते क्यों नहीं हो। हज़रत इब्राहिम को ताज्जुब हुआ, ये खाते क्यों नहीं है, जब पूछा गया तो हम फरिश्ते हैं, अल्लाह की तरफ से भेजे हुए हैं, किसी कौम की तरफ जा रहे हैं, हज़रत कौम हज़रत लूत की तरफ, हम आपको इन्फॉर्म करने के लिए आए। वहीं पर हज़रत सारा इन बातों को सुन रही थी और वहाँ बशारत भी है, बाज़ रिवायतों में है कॉमेंटेटर ने कहा वहाँ पर बशारत भी दी है फरिश्तों ने हज़रत इब्राहिम को, हज़रत सारा से खिताब करके कि अल्लाह तबारक व तआला आपको एक फ़र्जंद अता करने वाला है, आपको एक बेटा अता करने वाला, डायरेक्ट गुफ्तगू की है फरिश्तों ने हज़रत सारा से। हज़रत सारा ना नबी थी ना वली और ना कोई रसूल थी, लेकिन फरिश्तों ने गुफ्तगू करके बताया इस खातून का मकाम बुलंद है, इस खातून को अल्लाह तबारक व तआला ने फरिश्तों की गुफ्तगू के लिए इंतखाब किया, बशारत भी दी और वहाँ से फरिश्ते जाने लगे तो फरिश्तों ने कहा, दूसरी रिवायत में फरिश्तों ने कहा बताओ हम तुम्हें क्या इनाम दें, या बात खाना खाने से पहले हो सकता फरिश्तों ने पूछा बताओ हमारी तरफ से, तुम आपने तो दस्तरखान लगा दिया, हमारी तरफ से क्या गिफ्ट चाहिए। तो मेहमान आता है तो बरकतें लेकर आता है, बताओ हमारी तरफ से क्या गिफ्ट चाहिए तुम्हें। हज़रत इब्राहिम ने कहा मुझे कोई गिफ्ट नहीं चाहिए, बस खाने से पहले बिस्मिल्लाह कहो, खाने के बाद अल्हम्दुलिल्लाह कह दो, तुम्हारा कहना बिस्मिल्लाह मेरे लिए गिफ्ट है। एक अल्लाह के नाम को कितना पसंद करते थे आप, कि खाने से पहले बिस्मिल्लाह कहो और खाने के बाद कह दो अल्हम्दुलिल्लाह, ये इब्राहिम राज़ी हो जाएगा। बड़ा प्यार था हज़रत इब्राहिम को अल्लाह तबारक व तआला के नाम से, हत्ता सहरा में जब किसी ने कहा कुद्दूसुन सुब्बूहुन तो हज़रत इब्राहिम उस आवाज़ के पीछे दौड़े, ये कौन बंदा है जो इस सहरा में इस डेजर्ट में कुद्दूस कह रहा है सुब्बूहुन कह रहा है। हज़रत इब्राहिम ने हाथ जोड़ कर कहा एक बार और कहो सुब्बूहुन कुद्दूसुन, एक बार और कहो अल्लाह पाको पाकीज़ा है, एक बार और कहो, प्यारा लहजा प्यारा नाम, वन ऑफ द गुड बेस्ट एट्रीब्यूट्स ऑफ अल्लाह तबारक व तआला, एक बार और कहो। उसने इम्तिहान लिया, एंजल था वो भी, कि बताओ तुम क्या दोगे, एक बार हम नाम लेंगे और क्या दोगे, कहा मैं आधी प्रॉपर्टी तुम्हें दे दूंगा, एक बार और कहो सुब्बूहुन। बताया कि अल्लाह के नाम में कितनी लज्जत है, कितना टेस्ट है जो नाम सामने आ जाता है। तो हज़रत इब्राहिम ने कहा आधी दौलत देने के लिए तैयार हूँ, एक बार और कह दो सुब्बूहुन कुद्दूसुन रब्बुल मलाइकते वर्रूह, एक बार और कहो। सारी दौलत पूरी दौलत देने के लिए हज़रत इब्राहिम तैयार हो गए दो मरतबा सुनने के लिए। जिसे इंसान बहुत चाहता है ना उसकी चाहत के मुकाबिल में सब कुछ कुर्बान करने के लिए तैयार हो जाता है। ये दोस्ती का तकाजा यही है ना। खलील क्यों इंतखाब कर रहा है अल्लाह तबारक व ताला, हज़रत इब्राहिम को उन्होंने बताया कि अल्लाह के लिए वो सब कुछ कुर्बान करने के लिए तैयार हैं। हत्ता यहाँ तक कि गैर मुस्लिम जो मुसलमान नहीं थे वो आए हज़रत इब्राहिम के दस्तरखान पर, हज़रत इब्राहिम ने उनको बिठाया और जब खाने लगा वो नॉन मुस्लिम तो हज़रत इब्राहिम ने कहा बिस्मिल्लाह कहो, अल्लाह का नाम लेना शुरू करना, बस खाने लगो। और वो भी बड़ा ज़िद्दी था, स्टबर्न था। बाज़ लोग होते हैं ना बड़े स्टबर्न होते हैं कि मैं अल्लाह खाना तो मिल गया, मैं अल्लाह का नाम क्यों लूँ, तुम्हारे अल्लाह का नाम क्यों लूँ, मैं मानता ही नहीं अल्लाह तबारक व तआला को। बाज़ रिवायत में हज़रत इब्राहिम ने कहा जो अल्लाह का नाम नहीं लेगा वो अल्लाह का रिस्क नहीं खा सकता, अल्लाह का रिस्क खाने का उसी को हक़ है जो अल्लाह का नाम लेता है। हज़रत इब्राहिम ने कहा सॉरी
You can't sit on my table. تو حضرت ابراہیم نے کہا, وہ بوڑھا بھی نکل گیا باہر. حضرت اللہ تبارک و تعالیٰ نے فرشتوں کو بھیجا, جاؤ حضرت ابراہیم سے کہو اس بوڑھے کو لے آئیں, ڈھونڈ کر لے آئیں. اے ابراہیم, وہ 70 سالہ ضعیف ہے, 70 سال سے وہ میرے خلاف ہے, مجھے مانتا نہیں, میرا نام لیتا نہیں. میں نے ایک مرتبہ بھی رزق کا دروازہ بند نہیں کیا, اور تم نے ایک مرتبہ